محمد کلام صاحب جان جی صدا آواز میں کلام جی آکاشوانی جی سندھی سرسا ہر پیش ہے تبصرو بھارت جی سامونڈی کیری جی مد نظر ایک اتحاسک واقعے میں بھارت پینجی ڈی بچا قوت کے مدائیندے پردھان منتری شری نریندر مودی 21 جون 2026 تے اولہ بنگال جی کولکتہ میں 10 فرنٹ لائن پلیٹفارمس آئی این ایس دوناگری جو جدید اسٹیل فریگیٹ ہے ان کے علاوہ آئی این ایس سنشودک جو سروے ویسل ہے ایک وسیع ویسل ہے ان کے علاوہ آئی این ایس اگرے ایک پنڈبی خلاف وارفیئر پن جو بیڑو ہے جو گھٹ پانی میں ہلی سکتا ہے تن کے بھارتی نیوی میں شمار کرو یہ ٹری جدید پلیٹفارمس ملک کے کوپریشن کو اتھے ودائیں سامونڈی سرکشا کے پختو کندا ऐं सामूंडी सुरक्षा खे जोग्राफ़ी सियासी ललकारनि खां बचाव मैसर कराईंदा। प्रधानमंत्री जान चुका त इतफ़ाक़ सां इहो मौको इंटरनेशनल डे ऑफ योगा सां यानी आलमी योग ॾींहं खां अलावा आलम भर में सभई माण्हू आलमी योग ॾींहुं मल्हाए रहिया आहिनि ऐं इहो वाकियो इतिहासिक बंगाल जी ज़मीन ते थी रहियो आहे जंहिं मुल्क जे ज़हन सकाफ़ती ऐं क़ौमी एकता में हिकु अहम रोल अदा कयो आहे। तंहिंखां अलावा सभिनि खां वठी करे सामूंडी रस्तनि में पिणु अहम रोल अदा कयो आहे। इहो वाकियो भारत जे आत्मनिर्भर भारत जे यात्रा में हिकु अहम कदम आहे। श्री मोदी ध्यानु जे कयो त जून 21 खे पूरे आलम भर में वर्ल्ड हाइड्रोग्राफी डे करे

0: معمولی خدمات کے اطراف میں تفویض کیے جاتے ہیں، اور آرٹ، سماجی کام، عوامی امور، سائنس، انجینئرنگ، تجارت و صنعت، ادویہ، ادب و تعلیم، کھیل، سول سروس جیسے متعدد شعبوں میں عطا کیے جاتے ہیں. مرکزی وزیر داخلہ امت شاہ نے کہا ہے کہ دفعہ 370 کی منسوخی سے ڈاکٹر شیاما پرساد مکھرجی کا خواب حقیقت میں تبدیل ہو گیا ہے. جناب شاہ نے ڈاکٹر شیاما پرساد مکھرجی کو ان کی برسی پر خراج عقیدت پیش کرتے ہوئے کہا کہ ان کا شمار ملک کے سب سے زیادہ عظیم رہنماؤں میں ہوتا ہے جنہوں نے ملک کے اتحاد اور یکجہتی کو محفوظ کرنے میں مدد کی. انہوں نے نیفیڈ نیلامی پورٹل شروع کرتے ہوئے نئی دلی میں ایک اجتماع سے خطاب کرتے ہوئے یہ بات کہی. بھارت نے امریکہ اور ایران کے درمیان طے پانے والے مفاہمت نامے کا خیر مقدم کیا ہے. نئی دلی میں برکس ملکوں کی قومی سلامتی مشیروں کی 16ویں میٹنگ سے خطاب کرتے ہوئے قومی سلامتی کے صلاحکار اجیت ڈوبھال نے کہا کہ اس مفاہمت نامے کے نتیجے میں دنیا بھر میں توانائی کی سپلائی مستحکم ہوگی. انہوں نے آبنائے ہرمز کھولے جانے کا بھی خیر مقدم کیا اور کہا کہ اس سے سپلائی میں حائل رکاوٹیں دور ہوں گی اور کیمیاوی اشیاء اور کیمیاوی کھاد جیسی چیزوں کی قلت پر قابو پایا جا سکے گا. حال نے کہا کہ خطے اور خطے سے باہر جہاز رانی کی زیادہ پیش رفت سے اقتصادی خوشحالی کو فروغ حاصل ہوگا. جناب ڈوبھال نے مزید کہا کہ آج دنیا افراتفری کے دور سے گزر رہی ہے جہاں فوجی تنازعات، جغرافیائی اور سیاسی غیر یقینی کی صورتحال، اقتصادی مسائل اور ایسی ٹیکنالوجی بھی سامنے آ رہی ہے جو رکاوٹ ڈال سکتی ہے. انسانی حقوق سے متعلق کئی تنظیموں اور کارکنوں نے 4 بلوچ سرگرم کارکنوں کو عمر قید کی سزا سنائے جانے کی شدید مذمت کی ہے جن میں مہرانگ بلوچ بھی شامل ہے. انہوں نے اس فیصلے کو صریحاً ناانصافی اور پاکستان کی طرف سے کی گئی اسے عدالتی دہشت گردی قرار دیا. اس سے پہلے پاکستان کی انحصار دہشت گردی عدالت نے فرنٹیئر کور کے ایک اہلکار کے قتل سے وابستہ 4 بلوچ کارکنوں کو عمر قید کی سزا سنائی تھی. بلوچ قومی تحریک نے پاکستان کو ایک دہشت گرد مملکت قرار دیتے ہوئے الزام لگایا کہ اسلام آباد بلوچ میں خوف و ہراس اور دہشت گردی پھیلانے کے لیے اپنے اداروں کا استعمال کر رہا ہے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. عوامی جمہوریہ کانگو میں ایبولا میں مبتلا مریضوں کی تعداد کے بڑھ کر 1000 سے زیادہ ہونے کی تصدیق ہو گئی ہے. ملک کے صحت کے حکام نے 267 اموات کی تصدیق کی ہے. 371 مریضوں کو الگ تھلگ رکھا گیا ہے یا پھر وہ اسپتال میں زیر علاج ہیں، جبکہ 112 افراد روبے صحت ہو چکے ہیں. اتوار کو 60 اموات سمیت 202 مشتبہ معاملات کا بھی پتہ چلا تھا. صحت سے وابستہ حکام نے خبر دی ہے کہ اگر حفظان صحت کے ضابطوں پر تیزی سے عمل نہیں کیا گیا تو اس کے مزید پھیلنے کا اندیشہ ہے. امریکہ اس ہفتے واشنگٹن میں اسرائیل اور لبنان کے عہدیداروں کے درمیان نئے دور کی بات چیت کی میزبانی کرے گا. اس بات چیت کا مقصد جنگ بندی کو مستحکم بنانا اور دونوں ملکوں کے درمیان پائیدار امن اور سلامتی اور کی سمت کوششوں کو آگے بڑھانا ہے. امریکہ کے محکمہ خارجہ نے کہا ہے کہ اس بات چیت کی قیادت محکمہ خارجہ کے کونسلر ڈین ہولر اور بین الاقوامی سیکیورٹی امور سے متعلق محکمہ دفاع کے معاون سیکرٹری ڈین زیمرمن کریں گے. ایک امریکی اہلکار نے بتایا کہ ان میٹنگوں کا آغاز مشترکہ فوجی اور سیاسی اجلاس کے ساتھ ہوگا. اس کے بعد ایک ملٹری میٹنگ ہوگی اور حتمی سیاسی دور کی بات چیت ہوگی. مذکورہ اہلکار نے کہا کہ دو ہمسایہ ملکوں کے درمیان وسیع تر تصویر کی سمت معاملات کو رفتار دینے کے لیے یہ بات چیت ہو رہی ہے. اس کے علاوہ ایک اور امریکی عہدیدار نے بتایا ہے کہ امریکی وزیر خارجہ مارکو روبیو نے واشنگٹن کی ان میٹنگوں سے قبل جمعے کو اسرائیل کے وزیر اعظم بنیامن نتنیاہو اور لبنان کے صدر جوسف آون سے فون پر بات چیت کی. مذکورہ عہدیدار نے اس بات کی تصدیق کی ہے کہ اسرائیل اور لبنان کے نمائندے مذاکرات کے لیے کئی دن تک واشنگٹن میں رہیں گے. سوئٹزرلینڈ میں پہلے مرحلے کے مذاکرات کے بعد ایران نے امریکہ کے نائب صدر جے ڈی وینس کے اس دعوے کی تردید کی ہے کہ ایران نیوکلیائی معائنہ کاروں کو ملک میں معائنہ کرنے کی اجازت دے گا. اس کے برعکس امریکی نائب صدر جے ڈی وینس نے یہ دعویٰ کیا تھا کہ موجودہ مذاکرات کے بعد تہران نے نیوکلیائی معائنہ کاروں کو ایران میں معائنہ کرنے کی اجازت دے دی ہے. مذاکرات کے بعد وینس نے کہا کہ بین الاقوامی ایٹمی توانائی ایجنسی IAEA کے ساتھ بات چیت آج ہو سکتی ہے. مذاکرات میں ایران پر عائد پابندیوں میں 60 دن کے لیے چھوٹ دی گئی ہے. یوایس کے محکمہ خزانہ کی جانب سے یہ چھوٹ دی گئی ہے اور اس سے ایران پر لمبے وقت سے عائد پابندیاں جن کی وجہ سے تہران کی معیشت کو بھاری نقصان پہنچا ہے وہ مذکورہ مدت کے لیے ختم کر دی گئی ہیں. اس اقدام سے ایران خام تیل اور پیٹرو کیمیکلز کی پیداوار اور فروخت کر پائے گا. अमेरिका ने भारत के लिए M777A2 अल्ट्रा लाइट होबिट्जर्स के पैकेज का ऐलान किया है, जिसकी मालियत 23 करोड़ अमरीकी डॉलर बताई जाती है। भारत में अमरीका के सफीर सर्गियो गौर ने एक सोशल मीडिया पोस्ट में बताया कि भारत और अमरीका के दरमियान दिफाई साझेदारी लगातार बढ़ रही है और मुजवजा फरोख्त हतमी शक्ल दिए जाने के लिए तैयार है। नेपाल में बदउनवानियों की जांच करने वाले एक कमीशन ने 16 अफराद के खिलाफ बदउनवानियों के सिलसिले में काठमांडू की एक खसूसी अदालत में एक केस दर्ज कराया है। इन 16 अफराद में पासपोर्ट के महकमे के डायरेक्टर जनरल तीर्थराज अरियाल भी शामिल हैं। पासपोर्ट के महकमे के डायरेक्टर जनरल तीर्थराज अरियाल और इतलाती टेक्नोलॉजी के डायरेक्टर सुनील कुमार केसी के खिलाफ पासपोर्ट की छपाई में होने वाली बदउनवानियों के लिए यह केस दर्ज किया गया है। खेलकूद और नौजवानों के उमूर के वजीर डॉ मनसुख मांडविया ने बैन अलाकवामी ओलंपिक दिन के मौके पर मुबारकबाद दी है। एक सोशल मीडिया पोस्ट में डॉ मांडविया ने कहा कि वजीर आजम नरेन्द्र मोदी की क्यादत में मुल्क में खेलकूद के मैदान में एक ऐसा इनकलाब आ रहा है जिसकी माजी में कोई नजीर नहीं मिलती। मुल्क के खिलाड़ियों को बाइख्तियार बनाया जा रहा है और मुल्क का हर शहरी खेलों में दिलचस्पी ले रहा है। फीफा वर्ल्ड कप में आज सुबह सवेरे फिलाडेल्फिया स्टेडियम में ग्रुप आई के एक मैच में फ्रांस ने इराक को 3-0 से हरा दिया। इस तरह फ्रांस ने नॉकआउट मरहले में अपनी जगह बना ली है। एक दूसरे मैच में नॉर्वे ने आज न्यूयॉर्क स्टेडियम में ग्रुप आई के एक मैच में सेनेगल को 2-3 से हरा दिया। एक और मुकाबले में कल रात अमरीका में आर्लिंगटन में ग्रुप जे के एक मैच में अर्जेंटीना ने ऑस्ट्रिया को 2-0 से हरा दिया। इस तरह अर्जेंटीना ने 32 टीमों के राउंड में अपनी जगह बना ली है। अर्जेंटीना के कप्तान लियोनल मेसी ने पहला गोल 38वें मिनट में किया जबकि दूसरा गोल मैच के आखिरी लम्हात में किया। इस तरह मेसी फीफा वर्ल्ड कप में मजमूई तौर पर 18 गोल कर चुके हैं और वो वर्ल्ड कप की तारीख में सबसे ज्यादा गोल करने वाले खिलाड़ी बन गए हैं। मेसी ने 16 गोल करने का जर्मनी के मिरास्लाव क्लोस का रिकॉर्ड तोड़ दिया है। आखिर में खास खबरें एक बार फिर। सदर जमहूरिया द्रौपदी मुर्मू आज शाम राष्ट्रपति भवन में गैर फौजी एजाजात देने की दूसरी तकरीब में पद्म अवार्ड अदा करेंगी। वजीर दाखिला अमित शाह ने कहा है कि दफा 370 की मनसूखी से श्यामा प्रसाद मुखर्जी का ख्वाब शर्मिंदा ताबीर हो गया है। कौमी सलामती के मुशीर अजीत डोभाल ने नई दिल्ली में ब्रिक्स मुल्कों की कौमी सलामती के मुशीरों की 16वीं मीटिंग से खिताब करते हुए आबनाए हुरमुज खोले जाने का खैर मकदम किया है और कहा है कि इससे सप्लाई में रूकावटें दूर करने में मदद मिलेगी। लियोनेल मेसी फीफा आलमी कप की तारीख में सबसे ज्यादा गोल करने वाले खिलाड़ी बन गए हैं। अर्जेंटीना नॉकआउट मरहले में सबसे आगे है। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
1: ये आकाशवाणी की उर्दू सर्विस है। पेशे खिदमत है फिल्मी नगमों पर मबनी प्रोग्राम मेरी पसंद। तमाम सामईन की खिदमत में शमीम उस्मानी का पुरखलूस आदाब। प्रोग्राम की पहली पेशकश गोदान फिल्म का नगमा मुकेश की आवाज में आप तमाम सामईन के लिए।

0: अमीषा की खास फीफा वर्ल्ड कप रिपोर्ट के बाद अब बात कर लेते हैं महिला विश्व कप T20 की, जहां पर आज मुकाबला, इस समय जो मुकाबला चल रहा है वो श्रीलंका और आयरलैंड की टीमों के बीच चल रहा है। और श्रीलंका की टीम, आयरलैंड की टीम अभी तक 16 ओवर में 100 रन बना चुकी है 4 विकेट्स के नुकसान पर। तो कहीं ना कहीं एक चीज यहां पर है कि श्रीलंका की गेंदबाजी इस समय बहुत अच्छी हो रही है और आयरलैंड की टीम के पास कोई भी मौका नहीं है श्रीलंका की इस गेंदबाजी के खिलाफ बड़े स्कोर बनाने का, और इसलिए काफी धीमी गति से रन बन रहे हैं। और इससे पहले जो आज मुकाबला खेला गया वो था स्कॉटलैंड और न्यूजीलैंड की महिला क्रिकेट टीमों के बीच मुकाबला खेला गया। पहले खेलते हुए स्कॉटलैंड की महिला क्रिकेट टीम ने 131 रन बनाए 7 विकेट के नुकसान पर निर्धारित 20 ओवर्स में। उसके बाद न्यूजीलैंड की टीम ने बेहतरीन शुरुआत करते हुए 132 रन बना दिए 4 विकेट के नुकसान पर केवल 18.2 ओवर्स में। तो ये दर्शाता है कि न्यूजीलैंड की टीम दोबारा से लय में वापस आ रही है। हालांकि शुरुआत में थोड़ा सा वो लय से जरूर भटक गए थे, लेकिन दोबारा से अब वो अपने लय को वापस पा रहे हैं। वहीं आज जो अगला मुकाबला होना है वो है ऑस्ट्रेलिया और पाकिस्तान के बीच, और पाकिस्तान की टीम के खिलाफ ऑस्ट्रेलिया के लिए कुछ बहुत अधिक मुश्किल नहीं होनी चाहिए, क्योंकि ऑस्ट्रेलिया की टीम काफी स्ट्रांग टीम मानी जाती है। सभी जो डिपार्टमेंट है क्रिकेट के, चाहे वो बैटिंग हो, बॉलिंग हो और फील्डिंग हो, तीनों में ही ऑस्ट्रेलिया के महिला क्रिकेट टीम के जो खिलाड़ी हैं वो बहुत ही सशक्त माने जाते हैं। और पाकिस्तान के लिए थोड़ा सा मुश्किल है आज का ये मुकाबला, क्योंकि ऑस्ट्रेलिया एक बहुत ही मजबूत टीम मानी जाती है। वहीं अगर बात करें पॉइंट टेबल की, तो इस समय जो पॉइंट टेबल है उसमें ग्रुप वन में जो सबसे ऊपर टीम है वो ऑस्ट्रेलिया है। उन्होंने 3 मैच जीते हैं, 3 मैच खेले और तीनों ही जीते हैं, 6 अंक है। भारतीय टीम दूसरे पायदान पर है, 3 मैच खेले, 2 जीते, 1 हारा, 4 अंक है। तीसरे नंबर पर दक्षिण अफ्रीका है, 3 मैच 2 जीते 1 हार के बाद उनके भी 4 अंक है। और बांग्लादेश के भी 3 मैचों के बाद 2 जीत और 1 हार के बाद 4 अंक है। और वहीं पाकिस्तान और नीदरलैंड्स की टीम अभी तक अपना खाता नहीं खोल पाई है, 3 मैच खेले और तीनों ही दोनों टीमें हार चुकी हैं। वहीं ग्रुप बी में इंग्लैंड की टीम सबसे ऊपर बनी हुई है, 3 मैच खेले, तीनों ही जीते, 6 अंक उनके पास है। वेस्टइंडीज की टीम के पास भी 6 अंक है 3 मैचों के बाद। न्यूजीलैंड की टीम के पास 4 मैचों के बाद 2 हार और 2 जीत के साथ कुल 4 अंक है। वहीं स्कॉटलैंड के पास 4 मैचों में 1 जीत और 3 हार के साथ 2 अंक है। श्रीलंका की टीम के पास भी 3 मैचों में 1 जीत और 2 हार के साथ 2 अंक है। और आयरलैंड की टीम का अभी तक खाता नहीं खुला है। तो कुल मिलाकर सूरत हाल यह है कि इस समय जो वर्ल्ड कप है वो बेहतरीन तरीके से आगे बढ़ रहा है, और 17 ओवर्स के बाद 104 रन बना लिए हैं आयरलैंड की टीम ने श्रीलंका के खिलाफ। वहीं अब क्रिकेट की बातों को देते हैं विराम और अब बात कर लेते हैं हॉकी की। और हॉकी में प्रो लीग के मुकाबले में इस समय भारत और पाकिस्तान की टीमें आमने सामने हैं, और जो तीसरे क्वार्टर का खेल इस समय चल रहा है, और पहले क्वार्टर में जिस तरह से खेल हुआ, तो शुरुआत में बहुत तेजी के साथ पाकिस्तान ने अटैक्स किए और नदीम अहमद ने 7वें मिनट में, यानी कि 7.5 मिनट के आसपास, 7:26 के आसपास उन्होंने गोल किया और 1-0 से पाकिस्तान की टीम आगे हो गई थी पहले क्वार्टर में। लेकिन उसके बाद भारतीय टीम लय में आई और 23वें मिनट में नीलकंता शर्मा ने गोल किया, और उससे पहले 21वें मिनट में गोल किया अभिषेक ने। तो कुल मिलाकर 2-1 से इस समय भारतीय टीम आगे है। और इससे पहले महिलाओं की प्रो लीग में अर्जेंटीना और स्पेन का मुकाबला स्पेन ने 2-1 से जीता। तो अभी तक जो सूरत हाल है वो ये है कि प्रो लीग में इस समय भारत और पाकिस्तान की टीमें आमने सामने हैं। तीसरा क्वार्टर इस समय चल रहा है, 2-1 से भारतीय टीम ने बढ़त बनाई हुई है। और अमीषा, सबसे बड़ी बात यह है यहां पर कि अभी तक भारतीय टीम ने जो अटैक किए हैं वो बहुत अधिक है। पेनल्टी कॉर्नर्स भी भारतीय टीम को अधिक मिले हैं, पाकिस्तान को केवल अभी तक 2 पेनल्टी कॉर्नर्स मिले हैं, जबकि भारतीय टीम को अभी तक 7-8 पेनल्टी कॉर्नर मिल चुके हैं। तो ये दर्शाता है कि बहुत तेजी के साथ भारतीय टीम ने अपना शिकंजा कसा हुआ है और जो अटैक्स है वो बहुत अच्छे हो रहे हैं। लेकिन जो अच्छी बात है वो ये है कि पाकिस्तान के गोलकीपर ने आज बहुत अच्छी गोलकीपिंग की है और बहुत सारे अटैक्स کم از کم پانچ اٹیک ایسے تھے جو بھارتی گول ہو سکتے تھے لیکن پاکستانی گول کیپر نے ان کو ناکام کیا اور اس سمے 2-1 سے بھارتی ٹیم آگے چل رہی ہے. اور وہیں اب ہاکی کے بعد بات کر لیتے ہیں دلی میں کھیلی جا رہی ایشیائی فینسنگ چیمپئن شپ کی اور ہمارے ورشٹھ سہیوگی نوین کمار شرما کی خاص رپورٹ سنتے ہیں.
1: نئی دلی کے بھارت منڈپم میں چل رہی ایشین فینسنگ چیمپئن شپ میں بھارتی تلوار بازوں کی پدک کی تلاش جاری رہی. پہلے چار دنوں میں فوائل، سیبر اور اے پی کے مقابلوں میں کئی بھارتی کھلاڑیوں نے کوریا، جاپان، چین، کزاکستان اور ہانگ کانگ کے تلوار بازوں کو کڑی چنوتی دی لیکن پوڈیم فنش نہیں کر سکے. پانچویں دن آج سیبر مہیلا ٹیم اور پروش اے پی ٹیم کے مقابلے ہوئے. راؤنڈ آف 16 میں بھارتی ٹیم کا مقابلہ تھائی لینڈ سے ہوا جہاں بھارتی مہیلا ٹیم نزدیکی کڑے مقابلے میں 44-45 یعنی ایک انک کے انتر سے پراجت ہو گئی. بھارتی تلوار باز جیفرلین نے ٹچ اسکور سے 5 انک بنائے. تھائی لینڈ کی پوکویو ٹونکا 3 انک ہی لے سکی. اس کے بعد اسٹار تلوار باز سی اے بھوانی دیوی نے 5 انک بٹورے. بھارت کا اسکور 15 ہو گیا. تھائی لینڈ کی سوم پاہو 3 انک ہی لے سکی. جیفرلین نے پھر 5 انک لیے اور شریا کے 5 اور انکوں کے ساتھ بھارتی ٹیم ایک سمے 35-25 سے آگے چل رہی تھی. اس کے بعد تھائی لینڈ کی سوم پاو نے جیفلین کے خلاف انک بٹورے اور تھائی لینڈ 40-39 سے آگے ہو گیا. اس کے بعد بھوانی دیوی اور رائی کھلاڑی پوکویو دونوں نے 5-5 انک لیے اور تھائی لینڈ 1 انک سے جیتنے میں سفل رہا. تھائی لینڈ کی ٹیم انتیم آٹھ میں کوریا سے ہار گئی. اب فائنل میں کوریا کی ٹکر ازبیکستان سے ہوگی جس نے انیہ سیمی فائنل میں کزاکستان کو ہرایا. بھارتی مہیلا تلوار باز شریا نے ٹیم کے پردرشن پر کیا کہا آئیے جانتے ہیں.
2: ہائی ایوری ون، میں شریا گپتا ہوں اور میں سیبر ایونٹ کھیلتی ہوں. تو انڈیویجول میں میرا 23rd رینک تھا. میں پول میں 3 باؤٹ جیتی تھی اور پھر میں راؤنڈ آف 32 میں جو ایک ازبیکستان کی فینسر ہے جس کا برانز میڈل آیا میں اس سے ہاری. تو مطلب مجھے اچھا بھی لگا کیونکہ ہم ایشیا کے جو بیسٹ فینسرز ہیں ان کے ساتھ کمپیٹ کر رہے ہیں تو کافی کچھ سیکھنے کو ملتا ہے اور جہاں پہ ہم پیچھے ہیں وہ ہم انالائز کر کے اور آگے اس کو امپروو کر سکتے ہیں. اور آج ہمارا ٹیم ایونٹ تھا، ہم 44-45 سے تھائی لینڈ سے ہارے تو ایک پوائنٹ کا ڈفرینس تھا. تو آبویسلی ابھی بہت برا لگ رہا ہے بٹ اس کے بعد ہمارا رینکنگ باؤٹ تھا فلپینس کے ساتھ، اس میں ہم جیتے تو ہم 9th رینک پہ آئے اوور آل ایشیا میں.
1: ایشیا کے اچھی کنٹریز یہاں آئی ہوئی ہیں اور ان سے کافی جیسے کہا جاتا ہے کہ کھیل میں کوئی ہارتا نہیں ہے، یا تو جیتتا ہے یا سیکھتا ہے. آپ نے کیا سیکھا؟
2: تو پہلی بار انڈیا میں ایشین فینسنگ چیمپئن شپ ہو رہی ہے تو پہلے تو یہ بہت اچھی بات ہے کیونکہ جو انڈینز ہے، جو انڈین آڈینس ہے، ان کو فینسنگ کے بارے میں پتہ چلے گا. اور آپ نے صحیح کہا، ہم نے بہت کچھ سیکھا. مطلب جیسے جو سیبر میں میں نے سیکھا کہ کیسے ہم ٹائمنگ کنٹرول اور ڈسٹینس کنٹرول کیسے امپروو کر سکتے ہیں. اور جو میرے کوچز تھے انہوں نے بھی میرے کو بتایا کہ کہاں تم نے غلط کیا اور انہوں نے یہی بولا کہ اب امپروو کریں گے. اور آگے میں یہی چاہتی ہوں کہ میں اچھے سے ٹریننگ کروں جہاں پہ آئی ایم لیکنگ، آئی امپروو دیٹ اور میں آگے اور بھی اچھا رزلٹ لاؤں.
1: ٹیم میں بھوانی بھی ہیں، بھوانی سنگھ، سی اے بھوانی سنگھ جو کہ اولمپئن ہیں، ایشین چیمپئن شپ میں میڈل بھی ہے. تو ایک اچھے ایک کمپٹیشن اچھا ملا اپوننٹ سے. اس کے علاوہ جو ٹیم میں ساتھی ہیں سینئر، ان سے بھی کافی ایک شیئر کرنے سے، ساتھ ڈریسنگ روم شیئر کرنے سے بھی کافی کچھ سیکھتا ہے.
2: صحیح بول رہا ہوں. جیسے بھوانی دیوی ہے وہ جو دا اونلی اولمپئن ان فینسنگ فرام انڈیا، تو جیسے ہم ٹیم میں ان کے ساتھ کھیلتے ہیں تو کافی کچھ بتاتے ہیں. جیسے ہم ڈیورنگ ٹریننگ بھی میچ سے پہلے بھی وہ بتاتے ہیں کہ تمہیں پریشر نہیں لینا ہے، تمہیں بس پوائنٹ کے لیے نہیں کھیلنا بٹ تمہیں انجوائے کر کے کھیلنا ہے. اور جب میچ ہوتا ہے وہ تب بھی موٹیویٹ کرتے ہیں کہ تم اپنے

0: अब 84 अरब डॉलर तक पहुंच गई, जबकि बरामदात में 6.5% का इजाफा दर्ज किया गया। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। इम्तिहानात मुनाकिद करने वाली कौमी एजेंसी एनटीए ने आज अंडर ग्रेजुएट कोर्सेज में दाखिले के लिए मुश्तरका यूनिवर्सिटी दाखिला इम्तिहान सीयूईटी 2026 के नतायज का ऐलान कर दिया। इम्तिहान में शामिल हुए उम्मीदवार अब सरकारी सीयूईटी पोर्टल के जरिए अपने स्कोर कार्ड तक रसाई हासिल कर सकते हैं। एनटीए के मुताबिक इस साल इस इम्तिहान में 11 लाख से ज्यादा उम्मीदवारों ने शिरकत की। सुप्रीम कोर्ट ने आज 1993 के कोलकाता दो बाजार बम धमाका केस में उम्र कैद के एक मुजरिम की कबल अज वक्त रिहाई के बारे में दिल्ली हाई कोर्ट के हुक्म पर रोक लगा दी। जस्टिस पी के मिश्रा और जस्टिस संजीव सचदेवा पर मुश्तमिल बेंच ने मगरबी बंगाल हुकूमत की उस दरखास्त पर अबूरी राहत दी जिसमें हाईकोर्ट के 5 जून के उस हुक्म को चैलेंज किया गया था जिसके तहत 77 साल मुजरिम मोहम्मद राशिद खान की फौरी रिहाई का हुक्म दिया गया था। वजीर खारजा डॉ एस जयशंकर ने आज मंगोलिया के वजीर खारजा बेत सिंह बातमुख और सनत और कानकनी के वजीर गोंगोर दामबिनयाम के साथ मंगोल रिफाइनरी प्रोजेक्ट के जेर तामीर मकाम का दौरा किया। सोशल मीडिया पर एक रिपोर्ट में डॉ जयशंकर ने कहा कि भारत और मंगोलिया दोस्ती के तहत जारी प्रोजेक्ट में नुमाया पेशरफ्त हो रही है। उन्होंने इन मंसूबे में शामिल मुख्तलिफ टीमों के साथ जारी काम की ताजा सूरत हाल का भी जायजा लिया। भारतीय महकमे मौसमियात ने कल तक दिल्ली हरियाणा चंडीगढ़ और मगरबी उत्तर प्रदेश में गरज चमक के साथ बारिश का ऑरेंज अलर्ट जारी किया है। इन इलाकों में हवा की रफ्तार 60 से 70 किलोमीटर फी घंटा तक पहुंचने का इम्कान है। दिल्ली एनसीआर में मौसम में अचानक शदीद तब्दीली देखी गई क्योंकि खित्ते में तेज बारिश धूल भरी आंधी और तेज हवाएं चल रही थी। एमडी के मुताबिक कौमी राजधानी में कम से कम दर्ज हरारत 26.8 डिग्री सेल्सियस दर्ज किया गया जबकि ज्यादा से ज्यादा दर्ज हरारत 38.4 डिग्री सेल्सियस रहने का इम्कान है। दूसरी जानिब आईएमडी ने कहा है कि 2 से 3 दिनों के दौरान बिहार मशरकी मध्य प्रदेश मशरकी उत्तर प्रदेश और विदर्भ में शदीद गर्मी की लहर बरकरार रहने का इम्कान है। लंदन में एफआईएच प्रो लीग हॉकी के इफ्तिताही मुकाबले में मर्दों की भारतीय हॉकी टीम ने रिवायती हरीफ पाकिस्तान को 3-4 गोल से हरा दिया। भारत और पाकिस्तान के दरमियान होने वाला यह मुकाबला इस टूर्नामेंट के सबसे दिलचस्प मुकाबलों में से एक था। लंदन मरहले के दौरान भारत जुमेरात को इंग्लैंड का सामना करेगा और 26 जून को एक बार फिर पाकिस्तान से खेलेगा। इसके बाद 28 जून को इंग्लैंड के खिलाफ दूसरे मुकाबले के साथ अपना दौरा मुकम्मल करेगा। फीफा आलमी कप में ग्रुप मरहले के तहत आज मुख्तलिफ अहम मुकाबले खेले जाएंगे। ग्रुप के में ह्यूस्टन में रात 10:30 बजे पुर्तगाल का मुकाबला उज्बेकिस्तान से होगा। वहीं ग्रुप एल के तहत देर रात 1:30 बजे बॉस्टन में इंग्लैंड और घाना आमने सामने होंगे। बाद में सुबह सवेरे 4:30 बजे टोरंटो में क्रोएशिया का मुकाबला पनामा से होगा। आखिर में खास खबरें एक बार फिर। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने कहा है कि सिक्योरिटी से मुतालिक इश्तराक को मुस्तहकम करने और दहशतगर्दी और साइबर सिक्योरिटी जैसे चैलेंजों से निपटने में ब्रिक्स का अहम रोल है। सदर जमहूरिया द्रौपदी मुर्मू ने शहरी एजाज से मुतालिक दूसरी तकरीब में पद्म अवार्ड्स अदा किए। हुकूमत ने कहा है कि वो अलनीनो की वजह से कमजोर मानसून के असरात के इम्कान से निपटने के लिए किसानों की मदद की खातिर पेशली तैयारियां कर रही है। इम्तिहानात के इनेकाद से मुतालिक कौमी एजेंसी एनटीए ने अंडर ग्रेजुएट दाखिलों के लिए मुश्तरका यूनिवर्सिटी दाखिला टेस्ट के नतायज का ऐलान कर दिया है। भारतीय मौसमियात महकमे ने कल तक दिल्ली हरियाणा चंडीगढ़ और मगरबी उत्तर प्रदेश में गरज चमक के साथ तेज हवाएं चलने और के लिए ऑरेंज अलर्ट जारी किया है और लंदन में एफआईएच प्रो लीग हॉकी के इफ्तिताही मुकाबले में मर्दों की भारतीय हॉकी टीम ने रिवायती हरीफ पाकिस्तान को 3-4 गोल से हरा दिया है। इसी के साथ खबरों का यह बुलेटिन अब खत्म हुआ।
1: यह आकाशवाणी की उर्दू सर्विस है। پیش ہے پروگرام ہیلتھ ٹپس. آئیے اس پروگرام کے تحت جانتے ہیں گرمی میں ہونے والے گھموریا اور الرجی کے حوالے سے کچھ خصوصی باتیں ڈاکٹر یاسر اسلام کی زبانی.
2: ہم آپ سے جاننا چاہیں گے کہ گرمیوں میں جو اکثر جسم پر دانے ہو جاتے ہیں جنہیں ہم گھموریا کہتے ہیں، اس سے لوگ بہت پریشان رہتے ہیں. ایک تو اس کی وجہ کیا ہوتی ہے اور کس طرح سے اس سے محفوظ رہا جا سکتا ہے؟
3: دیکھیں، جو گھموریا ہے اس کا سب سے وجہ ہے ہمارا ہیومیڈیٹی. جب ہماری باڈی میں آپ پسینہ زیادہ آتا ہے تو پسینے سے کیا ہوتا ہے، ہیومیڈیٹی ہوتی ہے، اور ہیومیڈیٹی کے وجہ سے جو ہمارے سویٹ گلینڈز ہوتے ہیں، جو چھوٹے چھوٹے سویٹ گلینڈز ہوتے ہیں، وہ بلاکیج ہو جاتا ہے،
2: سپورز
3: بند ہو جاتے ہیں. تو جو سپورز بند ہونے کی وجہ سے جو دانے سامنے سکن پہ دکھتے ہیں وہ گھموریا بولتے ہیں. اور اس وجہ سے جو دقتیں آتی ہیں درد، اس کی وجہ سے اچنگ ہوتی ہے، ریشز ہو جاتے ہیں، ریڈ ریڈ ریشز سکن میں آ جاتے ہیں، اچنگ ہوتی ہے. تو یہ ایک وجہ ہے کہ وہ ہم زیادہ تر گھموریا سمر میں، وہ بھی برسات والے موسم میں زیادہ ہمیں دیکھنے کو ملتے ہیں.
2: جی، تو اس سے بچنے کا کیا صحیح طریقہ ہے؟
3: دیکھیں، ایک تو نمبر ون یہ کہ پراپر جو کپڑے، زیادہ ایسے کپڑے نہ پہنے کہ ہمیں پسینہ بہت زیادہ آئے. تو وینٹیلیشن، جیسے کاٹن کا جو ہم پہنتے ہیں، کاٹن کے کپڑے، وہ زیادہ اچھے رہتے ہیں. سنتھیٹک کپڑے تھوڑا اوائڈ کرنا چاہیے. اور ڈیلی آپ کو نہانا بہت ضروری ہے، باتھ ڈیلی لینا بہت ضروری ہے، کیونکہ پسینہ اگر جم جاتا ہے تو وہ پورس کو بند کر دیتا ہے. تو ڈیلی جب آپ واش کریں گے اپنی باڈی کو تو جو پرانی گندگی ہے وہ واش آؤٹ ہو جاتی ہے، وہ پورس کھل جاتے ہیں. تو نہانا بہت ضروری ہے، باڈی کو ویل ہائیڈریٹ کرنا بہت ضروری ہے. ہائیڈریشن سے میرا مطلب کہ پانی، کیونکہ واٹر لاس ہوتا ہے پسینے کی وجہ سے، تو ڈی ہائیڈریشن ہونے کا رسک رہتا ہے، جس سے اور زیادہ پورس کا بند ہونے کا رسک رہتا ہے. تو اپنے آپ کو ویل ہائیڈریٹڈ رکھیے، کپڑے اچھے سے پہنیے، سنتھیٹک کپڑا تھوڑا اوائڈ کریں، کاٹن کپڑا زیادہ پہنیں، اور ایسا کپڑا نہ پہنیں جس سے آپ کا وینٹیلیشن پراپرلی نہ ہو، جس میں سکن کا وینٹیلیشن بھی ہونا بہت ضروری ہوتا ہے.
2: بڑی عمدہ بات آپ نے بتائی ڈاکٹر یاسر. اور جیسا کہ آپ نے کہا کہ پسینے کو ایک تو خشک کر لیں، کہیں ہوا میں بیٹھ جائیں آپ، پنکھے کے سامنے یا پھر کولر کے سامنے، یا اے سی کا اگر ممکن ہے تو اے سی کا استعمال بھی کر سکتے ہیں، اور اس سے آپ پسینے سے بچ سکتے ہیں. اور پسینے سے بچنے کا مطلب ہے جو جلد میں آپ کے مساوات ہیں یا جو اسپورس ہیں وہ بند نہیں ہوتے، کھل جاتے ہیں. اور جیسا آپ نے کہا، ایک بڑی عمدہ بات آپ نے کہی یہاں ہائیڈریشن کی، یعنی ہمارے جسم میں پانی کی کمی نہیں ہونی چاہیے اور پانی کا زیادہ استعمال کرنا چاہیے. ڈاکٹر یاسر کا یہی مقصد ہے کہنے کا. اس کے علاوہ ایک اور بیماری جو بہت زیادہ دیکھی جاتی ہے برسات کے موسم میں، فنگل انفیکشن، جو اسکن پر ایک طرح سے نشانات پڑ جاتے ہیں، چکتے سے پڑ جاتے ہیں، اور بہت زیادہ خارش ہوتی ہے اس میں. یہ جو ہے فنگل انفیکشن آخر ہے کیا، اور اس کا کیا علاج پوری طرح سے ممکن ہے؟
3: جی، جیسے میں نے ابھی بتایا گھموریا کے بارے میں، گھموریا کوئی انفیکشن نہیں ہے، وہ بیسیکلی آپ کا اسکن میں ریشز ہو جاتے ہیں. لیکن جب اسکن میں موئسچر آ جائے اور جب آپ کی ہائیجین پراپرلی نہ ہو، یا باڈی میں آپ کی باڈی میں امیونٹی تھوڑی کم ہو جاتی ہے، تو فنگس اس موئسچر پہ جم جاتا ہے، جس کو ہم یوزلی ٹینیا بولتے ہیں. تو ٹینیا کا انسیڈنس برسات میں بہت زیادہ بڑھ جاتا ہے، اور سمر کے موسم میں ٹینیا کا انسیڈنس بڑھ جاتا ہے. تو جو یہ فنگل انفیکشن کا جو سب سے بڑی وجہ ہے، ایک تو جیسے میں نے پہلے بھی کہا کہ پراپر ہائیجین اگر نہ مینٹین ہو، مطلب آپ کی باڈی میں پسینہ آ رہا ہے بٹ آپ بات نہیں لے رہے ہیں، آپ اپنے جو انڈر ویئرز ہیں، جو آپ کے کپڑے ہیں، وہ ڈیلی چینج نہیں کر رہے ہیں، تو موئسچر ڈیولپ ہو جاتا ہے اور اس موئسچر میں فنگس کا انسیڈنس بڑھ جاتا ہے. لیکن ہم نے یہ دیکھا ہے کہ فنگل انفیکشنز ان لوگوں میں زیادہ پایا جاتا ہے جن کی اور بھی بیماریاں ساتھ ساتھ ہو، جیسے ڈائبٹیز ہے، کولیسٹرول زیادہ ہے، یا ان جن کی امیونٹی تھوڑی کم ہوتی، تو ان کو فنگس کا انسیڈنس زیادہ پایا جاتا ہے. اور فنگس ایسا ہوتا ہے کہ وہ ایک جگہ لگے تو اچنگ سے، جب ہمارے نیل جب بڑے ہوتے ہیں، جب ہم ایک جگہ پہ اچنگ کرتے ہیں تو وہی نیل سے دوسری جگہ اچنگ کرتے ہیں، تو اسے وہ اسپریڈ ہوتا رہتا ہے. تو اس چیز کا دھیان رکھیں کہ ہم اپنی ہائیجین بہت اچھے سے مینٹین کریں. ہائیجین سے میرا مطلب اسکن ہائیجین اور نیل ہائیجین بھی، مطلب اسکن میں آپ کو باتھ ڈیلی لینا ہے، कोई भी सोप यूज कर सकते हैं, क्योंकि कई लोग बोलते हैं कि एंटीसेप्टिक सोप, एंटी फंगल सोप, उससे कोई ज्यादा महत्व ज्यादा इंपॉर्टेंस नहीं होती। आप कोई भी सोप यूज करें, पानी का इस्तेमाल